0: सहयोगी इस हवाले से देखा जाए, हाँ एक थ्रेट ऐसा है जो कि सबसे मतलब खतरनाक है, जो मुआशी थ्रेट है कि जो हमारे न्यूक्लियर प्रोग्राम को जो हम एक तो मतलब कहते हैं कि IMF का है, शिकंजा है, या आहिस्ता आहिस्ता जो है ना वो जो बैरूनी ताकतें हैं वो पाकिस्तान को इस तरीके से जो है ना, तो ये एक महाज ऐसा है जिसपे हमें जो है ना वो थोड़ा कंट्रोल करने की जरूरत है ताकि कल को ऐसा जो है ना वो मामला ना आए जिसके ऊपर हमें अपने जो न्यूक्लियर एसेट्स हैं उनको कॉम्प्रोमाइज करना पड़े।
1: ठीक, हम लोग के बावजूद ईरान और अमरीका जंगबंदी के मादे पर मुत्तफिक हो गए हैं। अमरीकी मीडिया है उसकी एक वेबसाइट ने इस दावा किया है, ईरान के पास अपनी मईशत को आज़ाद करने का मौका है, ईरान जितना ज्यादा देने को तैयार होगा उतना ज्यादा पाएगा, अमरीकी हुकाम का बयान है। इधर ईरान ने कुवैत पर बैलिस्टिक मिसाइल से हमला किया है जबकि अमरीका ने एक बार फिर ईरान पर भी फिजाई हमले किए हैं, तो क्या हमलों के दरमियान जंगबंदी और माहदा मुमकिन में से है? लगता है ऐसे कि हमले भी हो रहे हैं और साथ साथ जंगबंदी के माहदे में तोसी भी शायद हो जाए।
0: जी जी बिल्कुल, जो है ना जो यही वेबसाइट है इसने दावा किया है कि 60 दिन की जो तौसी है उसके ऊपर मतलब ये कि वो बातचीत चल रही है और डोनाल्ड ट्रंप की सिर्फ रजामंदी का इंतजार है। जैसे हमने पहले भी जिक्र किया था कि डोनाल्ड ट्रंप के फोकस जो है वो अपोर्ट तरफ है और उनको इंटरनली भी मैं देख रहा हूँ कि कुछ मामला ऐसे हैं जिसके ऊपर उनके ऊपर बहुत तनकीद हो रही है। उन्होंने इस जंग की आड़ में कुछ मामला ऐसे भी शुरू कर दिए हैं जो कि अब उनको फाइनेंशियल बेनिफिट जो है ना वो पहुंचा रहे हैं और ये चीज जो है वो मीडिया के अंदर तवातुर के साथ रिपोर्ट हो रही है। तो मुझे लगता है कि कुछ जो है ना मतलब मामला तो उस तरफ भी जो है ना वो हल्के हल्के जा रहे हैं, जिससे वो चाहेंगे कि अब नजरें जो है ना वो हटाई जाए और ये जो है ना मतलब एक मामला ईरान के साथ खत्म हो। लेकिन जारी बात है ईरान भी जो है ना वो गिव अप नहीं करना चाहता इजीली, और ये जो हमलों का सिलसिला है ये हमने देखा है कि 2-3 दिन से थोड़ा सा जरा ज्यादा बड़ा है। तो मुझे जो है ना वो जाती तौर पे लगता है कि हाँ मतलब ये ऑब्वियसली क्या बोलते हैं उसको कि मतलब मुआहिदा तो बिल्कुल इसके दरमियान मुमकिन में से है, हो सकता है, लेकिन आपको दुश्मन को जो कि इसराइल है, मैं समझता हूँ वो अमरीका का भी दुश्मन है और जो है ना इस्लामी दुनिया का तो वो दुश्मन है ही है, अमरीका का भी कहते हैं ना कि ऐसे ऐसे दोस्त से तो दुश्मन जो है ना वो बेहतर है कि जो पाकिस्तान, तो वो अमरीका का भी फायदा नहीं चाहता, लेकिन अभी ये बात जो है ना समझ में नहीं आ रही। तो ऐसे मौके उसको फराहम नहीं करना चाहिए कि जिसके जिससे वो फायदा उठा के तो गलत फहमी या जंग को जो है ना वो दोबारा हवा दे सकते।
1: और चीफ मिनिस्टर मरीम नवाज साहब की शरीफ मेडिकल कॉम्प्लेक्स में मेजर सर्जरी हुई है जिसके बाद वो घर मुंतकिल हो गई हैं। सीनियर वजीर मरीम औरंगजेब ने ट्वीट के जरिए इसकी इतला दी है। ईद के दिन वजीर अला ने अस्पताल में सूबे में सिक्योरिटी सफाई समेत दीगर उमूर की बरासत निगरानी कह रहे हैं कि उन्होंने की है कि नहीं की, अल्लाह बेहतर जानता है। तो कौन सी सर्जरी हुई ये वाजे नहीं किया गया, तो जैसी सर्जरी बताई जा रही है उसके बाद तो उनको कुछ देर आराम करना चाहिए, किस किस्म की सर्जरी को आइडिया है कि क्या हुआ?
0: देखिए आइडिया भी नहीं है और आई डोंट थिंक के मतलब ये कि मेरा अपना जाती ख्याल है कि बहुत मेजर सर्जरी नहीं हुई होगी, लेकिन जारी बात है आपको पता है कि जो सीनियर वजीर हैं या जो उनके करीबी लोग होते हैं वो एम बिला वजह छोटी चीज को भी जो है ज्यादा
1: मुझे नहीं लगता कि कोई भी जो है
0: मुझे नहीं लगता कि कोई भी जो है इस पर मरियम नवाज बड़ा अच्छा काम कर रही है, उनकी परफॉर्मेंस के हवाले से लोग बड़े मुतमिन हैं और कोई इस तरह की जो है वो आवाजें या कोई मेजर तनकीद है वो सामने नहीं आती। तो ऐसे मौके के ऊपर तो आप ज्यादा कोशिश करते हैं कि उस बात को जो है वो सामने लेकर लोग ज्यादा से ज्यादा उनकी सेहत के लिए दुआ करें, और अगर इतनी ही मेजर जो है वो सर्जरी थी तो फिर उसके बाद तो मुझे नहीं लगता कि ये
1: करना चाहिए था।
0: ईद के दिन भी जो है ना वो मतलब निगरानी देखें हुकूमतों की तो जिम्मेदारी होती है कि आपके आपके पास टीम ऐसी होनी चाहिए, आपके पास लोग ऐसे होने चाहिए जो आपकी गैर मौजूदगी के अंदर भी मरियम नवाज के दौरे करने नहीं जाती, या मतलब अभी वो रिसेंटली जो है बकू नहीं गई थी जो है ना वो अज़रबैजान, तो क्या पीछे से जो है ना मतलब वहां से जो है ना वो चलता है ना मतलब सब चीजें, ये 2-3 दिन अगर 4 दिन उनको आराम करना पड़ जाता है तो उनकी टीम है।
1: मतलब एक खबर के बारे में तफसील वैसे बतानी चाहिए थी, चलें ठीक हो गया। अच्छा सर, पाकिस्तान में हर साल कुर्बानी की जानवरों की तादाद में कमी हो रही है, माहिर माशियात फरुक सलीम साहब ने आदत शुमार बताए हैं, पाकिस्तान में 1 करोड़ जानवरों की कुर्बानी की गई थी 2022 में जो अब 65 लाख तक बकौल उनके पहुंची है, नंबर दुरुस्त हैं और काबिल चैलेंज नहीं है, तो मेजर डिक्लाइन की क्या वजह, महंगाई ही वजह बना सकते हैं या कुछ और वजह भी हो सकती है?
0: महंगाई ही जो है ना वो वजह हो सकती है। आप देखिए आज तक का क्या हो रहा है कि जो जो है ना वो आम आदमी की जो पॉकेट है वो स्क्वीज होती जा रही है, और ایک میں نے دیکھ رہا تھا کہ تھوڑا سا اکیلے میم یا ایک مزاحیہ ویڈیو بنی ہوئی تھی کہ 2070 جو ہے نا وہ دکھایا ہوا ہے اور جو جانوروں کی قیمتیں ہیں وہ کروڑوں روپے کے اندر چلی گئی ہیں. وہ آپ ویوپاریوں کے ساتھ جو ہے نا بحث کر رہے ہیں کہ نیچے 7 کروڑ کا جانور بہت مہنگا ہے اور ہم ایسے آہستہ آہستہ جو پرائسز جس طرف کو جا رہی ہیں یہ تھوڑا سا ذرا اس کے اوپر ایک ہٹ کیا ہوا تھا کہ جو ہے نا وہ میں نے پہلے بھی ذکر کیا تھا, ہر سال ہی ہم ذکر کرتے ہیں کہ دیکھیں گورنمنٹ کا کنٹرول ہونا چاہیے. جب آپ جو مارکیٹ کی ہر چیز کو جو ہے وہ کنٹرول کرتے ہیں تو یہاں پہ بھی دیکھیں دنیا کے اندر, مجھے باقی جگہوں کا نہیں پتا لیکن سعودی عرب کے اندر بھی کیونکہ میرا بھائی وہاں پہ ہوتا ہے تو وہ یہی بتاتا ہے کہ وہاں پہ پرائسز جو ہیں وہ حکومت منڈیاں بھی ہوتی ہیں, اوپن بھی جا کے بحث ہوتی ہے وہاں پہ بھی ایسی ہے, لیکن ایسا نہیں ہے کہ آپ آؤٹ آف دا بلو یا آؤٹ آف دا مطلب ہے کہ جا کے ایک ایک جانور کا جو ہے نا آپ 2-2 لاکھ روپے, ایک بکرے کا 2-2 لاکھ روپے جو ہے نا وہ آپ مانگ لیں. تو یہاں پہ تھوڑا سا میں سمجھتا ہوں. اچھا, اور ایک دفعہ ایک اور بھی اس دفعہ جو چیز نوٹ کرنے میں آئی ہے کہ اس دفعہ منڈی کا ریٹ نہیں ٹوٹا. بنیادی طور پہ وجہ یہ ہے کہ جانور بہت زیادہ تھا, ریٹ نہ ٹوٹنے کی وجہ یہ ہے کہ ان کو اندازہ ہے کہ جو گوشت کا ریٹ ہے 3,000 روپے کلو اس وقت گوشت کا ریٹ ہے پاکستان کے اندر, تو ان کو پتا ہے کہ اگر ہمارا جانور نہیں بھی بکا تو یہ عید کے بعد جو ہے نا وہ گوشت کے لیے تو گوشت تو لوگوں کو کھانا ہے اور جو ہے وہ بکتا ہی ہے, جانور جو ہے نا وہ ہمارا ویسے بھی جو ہے نا 70-80 ہزار روپے کا تو بک ہی جانا ہے, تو ہم کیوں اس کو جو ہے نا وہ ریٹ توڑ کے اس کو جو ہے نا سستے داموں جو ہے نا وہ ہم یہاں پہ عید پہ بیچیں, جو کہ پہلے نہیں ہوتا تھا. پہلے یہ ہوتا تھا کہ گو کے گوشت کا ریٹ کم ہوتا تھا اور جانوروں کی قیمتیں ایسی 70,000-80,000 لاکھ روپے تک لوگ مانگتے تھے, تو پھر عید کے جو ہے نا پہلے دن دوسرے دن یا چاند رات کو ریٹ جو ہے وہ ٹوٹ جاتا ہوتا تھا اور بڑے سستے بھی جو ہے جانور لوگوں کو مل جاتے ہوتے تھے, لیکن اب وہ بھی ممکن نظر نہیں آتا.
1: اور ویسے یہاں بھی مطلب $600 تک جو ہے وہ سمجھیں بکرے کی جو ہے پرائس. اور میرے خیال یہاں پہ ایک اور ٹرینڈ بھی ہے بلال صاحب کہ یہاں آن لائن جو قربانی بہت زیادہ ہو گئی ہے, اب لوگ جو ہے آن لائن قربانی کر دیتے ہیں اور جہاں جہاں لوگ, کیونکہ اب اس کو سنبھالنا اس کو بانٹنا وہ سسٹم بہت کم ہے اس قسم کا, تو زیادہ تر اب آئی ڈونٹ نو کہ شاید پاکستان میں بھی اس کا رجحان ہو تو اس وجہ سے وہ فکر اس میں نہ آئے.
0: یہاں پہ بھی آن لائن لوگوں کا رجحان اس طرف جا رہا ہے لیکن obviously یہاں پہ نہیں,
1: تو اس کو شاید وہ اس میں شامل نہ ہوئی ہو, وہ نمبر شامل نہ ہو. چلے ٹھیک ہو گیا. سر جی, اکنامک پالیسی اور بزنس ڈیولپمنٹ تھنک ٹینک نے شیڈو بجٹ پیش کیا ہے, برآمدات $80 ارب تک بڑھانے, دفاعی بجٹ میں 35% اضافہ کی تجاویز ہیں, کہنا آسان پر کرنا مشکل یا پھر قابل عمل تجاویز پیش کی گئی, ممکن ہے یہ جو تجاویز پیش کی گئی؟
0: دیکھیں جو یہ شیڈو بجٹ مختلف کو سیاسی جماعتیں جو ہیں وہ بھی دیں گی, ایم کیو ایم بھی دے دے گی اور پیپر پاکستان تحریک انصاف بھی اپنا بجٹ بنا کے دے دے گی, تو جب وائٹ پیپر جو ہے نا وہ جاری کر دیا جاتا ہے بجٹ کے بعد جاری کر دیا جاتا ہے کہ جو حکومت کو تو پتہ ہی نہیں ہے, ہم سے پوچھیں کہ بجٹ جو ہے وہ کیسے بنتا ہے. دیکھیں ہوائی باتیں اور ہوتی ہیں, پریکٹیکل باتیں اور ہوتی ہیں. جب آپ وہ کہتے ہیں نا کہ جو ہے نا دا گراس از گرینر آن دی جو
1: ہے
0: جب آپ باہر سے بیٹھ کے جو ہے چیزوں کو دیکھ رہے ہوتے ہیں تو آپ کے لیے مینیج کرنا سوچنا, اچھا آپ دیکھیں جی $80 ارب تک جو مطلب چلے جو $32 ارب تک جو ہے نا وہ ہماری اتنی کھینچ تھرو کے اور یہ گیس کے اور بجلی کے مسائل کے باوجود بھی جو ہماری ایکسپورٹس جو ہے نا وہ گئی ہیں 32 پہ کہہ لیں 35 ارب ڈالر پہ جو ہے نا وہ گئی ہیں, آپ اس کو 40 کر دیں 45 کر دیں 50 کر لیں, آپ نے اس کو سیدھے جو ہے نا وہ 80 ارب ڈالر پہ اٹھ گیا. 80 ارب ڈالر پہ لے کر جانے کے لیے آپ کو کم سے کم 10 سال کی پلاننگ چاہیے, اس کے لیے آپ کو سستی بجلی چاہیے, سستی لیبر چاہیے اور بہت سارے فیکٹرز اس کے اندر جو ہے نا وہ انکلوڈ ہوں گے. پھر یہ جو پالیسی ریٹ ہے کہ جی پالیسی ریٹ گرا کے جو ہے نا وہ آپ سنگل فگر کے اندر لے آئیں اوور نائٹ نہیں ہو سکتا, پھر آپ جو ہے نا وہ سیلری کلاس کی آپ بھی آپ نے بہت زیادہ, ہاں یہ کچھ چیزوں سے میں اگری کرتا ہوں کہ سیلری کلاس کے اوپر اور کچھ جگہیں ایسی ہیں جیسے پیٹرولیم لیوی ہے, دوسری جگہیں یہاں پہ حکومت نے ایزی انکم کے لیے جو ہے نا بہت زیادہ ٹیکسیشن کی ہوئی ہے اور یہاں پہ حکومت کو ٹیکس لگانا چاہیے, کاروباری طبقہ ہے پھر جو ہے نا وہ یہ ہے ایگریکلچر ہے اور دوسری جگہیں ہیں وہاں پہ حکومت جو ہے نا وہ اوائڈ کرتی ہے, کچھ جگہ ایسی جہاں پہ حکومت کے اپنے ذاتی انٹرسٹ ہیں, کوئی ایسے لوگ ہیں جو خود حکومتوں کے اندر بیٹھے ہوئے ہیں وہ ٹیکس نہیں لگنے دیتے, کچھ جگہ پہ مافیاز ہیں وہ ٹیکس نہیں لگنے دیتے, تو اس طرح فوکس جو ہے نا وہ ہونا چاہیے بجائے کہ ایزی انکم جس کی جیب میں ہاتھ ڈال جو ہے نا وہ جا سکتا ہے ڈالا جا سکتا ہے وہاں سے حکومت کہتی ہے کہ جتنا زیادہ سے زیادہ ہو سکتا ہے وہ نکال لو.
1: چلیں کالز لے لیں گے, اسٹوڈنٹ میں رابطے کے نمبر 416-593-0003, فرسٹ کالر ہیں 7997 7997, جس طرح پونے نے بات کیجیے.
2: کیسے ہیں آپ؟
1: جی بالکل ٹھیک, آپ سنائیں خیریت سے ہیں؟
2: بس میں بہت ٹھیک ہوں, عید مبارک ہو.
1: عید مبارک آپ کو بھی, اور کچھ غیر حاضری ہیں آپ کی؟
2: جی ٹھیک ہے. ابھی میرا سوال میں یہ کہنا چاہ رہا ہوں کہ دیکھیں ٹرمپ صاحب اب واقعی اگر انہوں نے کر دیا, ہضمہ ہرمک پہ کسی کا رائٹ نہیں ہے, और इस पे पाकिस्तान का मौकफ तो अभी तक हमें समझ में नहीं आया। ये हमारे हजरात जा रहे हैं आ रहे हैं मिल रहे हो, भाई बताए पाकिस्तान को, पाकिस्तान का मौकफ क्या है? क्या पाकिस्तान चाहता है कि आबला हरमुज पे ईरान का कंट्रोल और ओमान का कंट्रोल हो या नहीं चाहता? क्योंकि ट्रंप साहब ने तो साफ कहा है किसी का कंट्रोल नहीं, किसी का कंट्रोल होना नहीं चाहिए। अगर ये हमने कंट्रोल दे दिया
1: इस जंग से पहले, जंग से पहले किसका कंट्रोल था?
2: किसी का नहीं था,
1: ईरान का था ना तकरीबन।
2: नहीं ना, नहीं था।
1: अच्छा
2: नहीं था,
1: ठीक है।
2: क्या ईरान
1: तो फिर अगर नहीं था, तो अगर नहीं था तब भी फिर सही है, जैसे पहले था वैसे हो जाएगा
2: पहले, क्योंकि वो इंटरनेशनल वाटर है। और दूसरी बात एक और समझ जाए,
1: जी जी,
2: हम ईरान की फेवर करें, हम उनके गलों में हार डालें, उनको जो कुछ करें, आपको पता है अगर ये आलमा हरमस पे चुंगी देनी पड़ जाती है तो हमारा गरीब ही पिसेगा, और ये हमारे लोग जो ऊपर बैठे हुए हैं ये भी इससे भी पैसे बना लेंगे। तो बात ये है। और दूसरे आप जो ये 80 अरब की बात कर रहे हैं, इनसे सवाल कोई क्यों नहीं? ये जर्नलिस्ट जो है, बिलाल साहब भी माशाल्लाह जर्नलिस्ट है, और मुझे समझ आता है कि पाकिस्तान में बहुत सारे पे आप सवाल ही नहीं कर सकते, वहां का माहौल ही ऐसा है।
1: सही।
2: ये इनसे कोई पूछे कि 80 अरब का बजट आपने बनाया कैसे है और वहां पैसे कहां से लाओगे, चलिए समझाओ।
1: ठीक सर, थैंक यू, बहुत शुक्रिया। चौधरी अकरम साहब आप ऑन एयर सर, 5794 आप ऑन एयर सर, बात कीजिए। 5794
3: السلام علیکم
1: جی، وعلیکم السلام شاہ صاحب۔
3: بٹی صاحب یہ دیکھیں، یہ جو ایران اور امریکہ کی جنگ ہے، یہ بس لڑائیاں بھی ہو رہی ہیں، حملے بھی ہو رہی ہیں، اور بس بیچ میں دونوں تھکے ہوئے بھی ہیں، معاملات سیٹل بھی کرنا چاہتے ہیں، تو یہ اونٹ کس طرف چلے گا ابھی واقعی کوئی پتہ نہیں چل رہا۔ امریکہ تو پھر بھی کچھ نہ کچھ اپنی طرف سے کہ بھائی ایران نے یہ تجاویز دی ہیں، لیکن ایران اور اسلامی ممالک اور پاکستان واقعی یہ نہیں بتا رہے کہ یار کیا ہے، کو بتانے میں کیا معاملات ہیں کہ جو ٹرمز اینڈ کنڈیشنز آ رہی ہیں، آپ بھی کچھ بتائیں اس میں، اس میں ڈرنے والی کیا بات ہے، تاکہ کو پتہ تو چلے نا۔ یعنی ایران سیف سائڈ گورنمنٹ ہو یا دوسرے طرف ہو، وہ کچھ نہیں بتاتے، وہ جو تبصرے تبصرے کرتے ہیں کہ ہم یہ نہیں مانتے، ہم یہ نہیں مانتے، تو اس لیے ان کو بھی تھوڑی سی کلیئرٹی لانی چاہیے کہ بھائی واقعی یہ کیا چاہتے ہیں۔ میرا خیال ہے اس میں ایک تھوڑی سی کلیئرٹی ہونی چاہیے۔ دوسری بات بٹی صاحب، پاکستان میں ٹیکس دینا کوئی پسند کرتا ہی نہیں۔ میں آج ایک چھوٹی سی تحقیق کر رہا تھا، پاکستان میں پانی کی پانی سپلائی جو سرکاری طور پر 24 گھنٹے لوگ جتنا مرضی استعمال کریں، میں گوجرن والا کی بات کر رہا ہوں، بلال صاحب اسے تحقیق کر لے، 240 روپے ماہانہ پلس 60 روپے سیوریج، 300 روپے بل بنتا ہے۔ وہ لوگ دینا پسند نہیں کرتے جو یہاں کا $1.5 بنتا ہے، اور ہم یہاں کتنا دیتے ہیں، $80، جو 16,000 روپے پاکستانی بنتا ہے۔ ابھی میں مکانوں کی بات نہیں کر رہا، ٹیکس کی، سر ادھر لوگ ٹیکس دینا پسند ہی نہیں کرتے، پھر اس میں کوئی شک نہیں ہے، ہم کو گورنمنٹ کی حمایت نہیں کر رہی، یا جو بھی گورنمنٹ آتی ہے وہ اسی طرف ہی چل پڑتی ہے۔ اب ہم یہاں 1,25,000 پاکستانی، ہم کیا لوگ، ہم ٹیکس نہیں دے رہے پاکستانی؟
1: صحیح۔
3: اور میں 25 سال سے فار ایگزامپل مکان لے رہا ہوں اور لکھا ہوا ہے، اور ہم ٹیکس دیتے ہیں جو پاکستانی 1,25,000 روپیہ بنتا ہے، تو ادھر کسی ایک مکان جو 5 مرلے 10 مرلے یا جو بھی ہو، ہر 1,000 روپیہ یا 2,000 روپیہ ٹیکس اسے سالانہ لگ جائے تو ان کی جان نکل جاتی ہے۔
1: ٹھیک
3: ہے، یہ بات بٹی صاحب، ہم ٹیکس باقی ان کی للے تللے یا خرچہ خرچیاں جو بھی گورنمنٹ آتی ہے، میں سب کی کراس دی بورڈ بات کر رہا ہوں، وہ قوم کچھ دینا ہی نہیں چاہتی، پھر اوپر سے فوج کا بھی بیچ میں آ جاتا ہے، تو معاملات بڑے دور نکل جاتے ہیں۔
1: ٹھیک،
3: اب رہ گئی بات بٹی صاحب، چلے مریم نواز کی بات آئی، مریم نواز کا جو اس نے فار ایگزامپل علاج ہو رہا ہے یا آپریشن انہوں نے ادھر ہی کروایا ہے، تو اللہ تعالیٰ تندرستی دے۔ باقی چلو یہ بات بھی طے ہو گئی کہ اب وہ عمرہ جو یہ بات کرتے تھے کہ وہ باہر ہی پسند کرتے ہیں، وہ باہر ہی جا کے علاج کرائیں گے، ادھر انہوں نے کرایا، یہ اچھی بات ہے، دوسروں کو بھی اڈاپٹ کرنا چاہیے۔
1: ٹھیک سر،
3: چلے، تھینک یو ویری مچ صاحب، باقی بات سنتے ہیں۔
1: شجا بھائی آپ آنے رہے سر، 5666 آپ آنے رہے، بات کیجیے۔ 5666 سجا صاحب،
4: السلام علیکم بٹی صاحب۔
1: وعلیکم السلام سر، وعلیکم السلام
4: بٹی صاحب، جلدی جلدی سے کریں گے بات۔ دیکھیے بات یہ ہے کہ اگر ہم آج اتنی طاقت بنے ہیں تو ہم اسے بھی ایک سنٹ بس میں ڈال دیں کہ اکانومی ایسی فلاں ہے۔ دیکھیے اگر کسی کو ये बोल्ड डिसीजन का मतलब डिटेल पढ़नी है। मैंने बहुत सी किताबें पढ़ने के बाद मुशायर हुसैन सैयद साहब ने जो डिटेल्ड एनालिसिस कर दिए ना इसके, आप वो जाके पढ़ लें, आपको पता चल जाएगा कि किन सर्कमस्टांसिस में और किस प्रेशर में मियां मोहम्मद नवाज शरीफ साहब ने ये डिसीजन किया था कि पाकिस्तान को एटमी ताकत बना दी। कि हम जब कमजोर थे हमें 2 लाख कर दिया गया था,
1: सही।
4: आज हम ये जरूरत थी हमारी कि हम खाए भी कुछ ना, लेकिन एटम बम होना चाहिए था। अब आगे मरियम नवाज शरीफ साहब आ जाइए श्री सिटी देखें, आपको जानने की जरूरत क्या था कौन सा ऑपरेशन करने गई थी, इतना काफी नहीं है खबर कि वो श्री सिटी में एडमिट हुई है। सर जी तो उसका मेडिकल कॉन्फिडेंस तो कॉन्फिडेंशियल इश्यू है ना कि क्या करने गई थी, ये मैटर ही नहीं करता। मैटर ये करता है कि वो गई थी और उसने अपने लोकल हॉस्पिटल से अपना इलाज करवाया।
1: चलो ठीक सर, थैंक यू जी जी,
4: चलो अल्लाह हाफिज।
1: चलिए अल्लाह हाफिज, ठीक है जी, क्योंकि जान के बात करीब है। 1861 आप बात करना चाहेंगे, 1861 जी मेहर सुन रहे हैं तो उनको दोबारा होल्ड करा दें। और हैदर अली साहब आप बात करना चाहेंगे, हैदर अली साहब ये आप भी सुन रहे हैं, मेहर हैदर अली साहब भी सुन रहे हैं, तो चलिए स्टूडियोज में रबते के नंबर है 416-593-0003। अजान मगरब का वक्त करीब आ गया है तो अजान मगरब उसके बाद प्रोग्राम को क्लोज करेंगे। स्टेडियो
5: FM 101.3 स्टूडियोज में रबते के नंबर 416-593-0003। टोरंटो और इसके गिरदनवाह में मगरिब की आज़ान का वक्त हो गया है। दूसरे इलाकों के रहने वाले अपने मकामी निज़ाम औक़ात के मुताबिक मगरिब की नमाज अदा करें। टोरंटो और इसके गिरदनवाह में आज़ान मगरिब।

0: न्यूज के लिए दावत दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
1: पेश खिदमत है आज की अहम खबरें। अमरीकी सदर डोनाल्ड ट्रंप की आज वाशिंगटन में सिचुएशन रूम में होने वाली मुलाकात बगैर किसी ऐलान के खत्म हो गई। मीटिंग से पहले उनका कहना था कि वो हतमी फैसला करने की तैयारी कर रहे हैं। इससे पहले अमरीकी सदर ने ऐलान किया था कि वो आबनाए हुरमुस की नाकाबंदी खत्म कर रहे हैं और वहां फंसे हुए जहाज और उनका अमला घर वापसी की तैयारी करें। उधर ईरानी वजारत खारजे के तर्जमान इस्माइल बकाई ने कहा है कि ईरान और अमरीका के दरमियान अभी तक कोई मुआहदा तय नहीं पाया। ईरानी पार्लियामेंट की स्पीकर बाकर कालिबाफ ने कहा है कि मुजाकरात में रियायतें बातचीत से नहीं बल्कि मिसाइलों के जरिए हासिल की। उनका कहना था कि आबनाए हुरमुस के इंतजाम का फैसला ईरान और ओमान करेंगे। ईरानी सदर मसूद पेजिशकियान ने कहा है कि माहिदे के लिए मौसर कोशिशों पर पाकिस्तान के शुक्रगुजार हैं। वजीर खारजा इसहाक डार ने माहिदा इब्राहिमी से मुतालिक बयान देते हुए कहा है कि जब तक फलस्तीन को तस्लीम नहीं किया जाता पाकिस्तान की पॉलिसी में कोई लचक नहीं आएगी। इससे पहले वजीर खारजा इसहाक डार से मुलाकात के बाद अमरीकी सेक्रेटरी खारजा मार्को रूबियो ने अमन को आगे बढ़ाने पर पाकिस्तान का शुक्रिया अदा किया। पीटीआई खैबर पख्तूनख्वा के सदर जुनेद अकबर को हिरासत में लिए जाने के बाद गिलगित बल्तिस्तान बदर कर दिया गया। वजीर दाखिला गिलगित बल्तिस्तान साजिद अली बेग ने इस हवाले से कहा कि जुनेद अकबर और उनके साथियों ने इंतखाबी जाब्ता अखलाक के खिलाफ वर्जी की। वो बगैर इजाजत और इत्तला के गिलगित पहुंचे और रैली से खिताब किया। पाकिस्तान और ऑस्ट्रेलिया के दरमियान तीन मैचों पर मुश्तमल वनडे इंटरनेशनल सीरीज का आगाज कल से रावलपिंडी में होगा और आज रात से गैस की कीमत में 2 सेंट फी लीटर इजाफा हो जाने का इम्कान। इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे।
2: खास खास खबरें जुबैर उद्दीन साहब के लिए पेश किया करते हैं। स्टूडियो में रबता के नंबर 416-593-0003। गैलेक्सी इंटरनेशनल एक्सचेंज का आज का रेट है 200 रुपये 75 पैसे। डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं। पाकिस्तान में किसी भी बैंक में आप डायरेक्ट डिपॉजिट कर लीजिए, वहां अकाउंट नहीं है, कैश बैंक डॉट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए। gondarbusiness.com पे आप लॉग इन हो जाइए। आज का रेट है 200 रुपये 75 पैसे। कॉल कर लीजिए 905-306-0000 905-306-0000। फ्राइडे इस्लामिक अदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज किया करते हैं। अंजुम करीज सब एक्सलेंट गेम के वाले से गुफ्तगू करते हैं। मेटा फर्नीचर लिए चलेंगे आज उनकी कल 5वीं लोकेशन लंदन टेरिमस का जो है वो इफ्ताह होने जा रहा है। इसके अलावा कोशिश करेंगे कामरान रशीद साहब इस वक्त सऊदी अरब में हैं, अगर उनसे रबता हुआ तो उनसे भी आपकी मुलाकात करवाएंगे और तफसीली खबरें रात 8 बजे और आपकी लाइव कॉल देंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूद होंगे हमारी भी आपकी बातें, लेकिन ये सबको सुनने के लिए आपको हमारे साथ रहना है अब से 9 बजे तक। मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूं। प्रोग्राम का आगाज करेंगे हम इस्लामी कदरों के प्रोग्राम रोशनी से। ये एक समाजी मसला है जिस पर थोड़ी सी गुफ्तगू की गई है और ये ऐसा मसला है जो यकीनन तमाम एक आम बच्चे से लेकर बड़े तक सबको मुतासर कर रहा है। आइए सुनते हैं। आज के प्रोग्राम में एक तहरीर आपके लिए शामिल कर रहे हैं जिसका उन्वान है मोबाइल और मासूम सी चाहत। एक प्राइमरी स्कूल टीचर ने क्लास के बच्चों को क्लास वर्क दिया कि तमाम बच्चे एक मजमून लिखें कि वो खुदा से क्या चाहते हैं। सब बच्चों ने मजमून लिखा। वो टीचर तमाम बच्चों के मजामीन चेक करने के लिए अपने घर ले आई। इस दौरान एक मजमून ने इसको आपदीदा कर दिया। इसका शौहर इसके करीब ही बैठा था। इसके आंसू देखकर उसने पूछा कि क्या हुआ। टीचर बोली, ये मजमून पढ़िए, ये एक बच्चे ने लिखा है। शौहर ने मजमून पढ़ना शुरू कर दिया। ए खुदा, मैं आज आपसे बहुत खास मांगता हूं। ए खुदा, मुझे मोबाइल फोन बना दे। ऐसे ही जीना चाहता हूं जैसे मेरे घर में मौजूद मोबाइल फोन जी रहा है। मैं मोबाइल की जगह लेकर बहुत खास बनना चाहता हूं। मैं अपने माँ बाप भाई बहनों के पास रहना चाहता हूं। मैं तमाम घर वालों की तवज्जो का मरकज बनना चाहता हूं। ना ही कोई मुझे डांट टपट मारपीट करेगा, ना ही मुझसे खुद को अलग करेगा। मैं ऐसी ही खास एहतियात के साथ इस्तेमाल किया जाऊंगा जैसे वो मोबाइल को इस्तेमाल करते हैं, और जब फोन खराब हो जाता है तो वो इसकी तरह मेरी जरा भी खराबी पर परेशान हो जाएंगे। मैं अपने अब्बू की तवज्जो का मरकज बन जाऊंगा जैसे वो मोबाइल को देते हैं कि ऑफिस से आते जाते घर पर हर जगह इसकी तरफ मुतवज्जे रहते हैं। चाहे अब्बू कितने ही थके हुए हों, वो सिर्फ मुझको ही तवज्जो देंगे। میں چاہتا ہوں کہ میری امی بھی میری طرح ایسے ہی متوجہ رہیں جیسے وہ موبائل کی طرف متوجہ ہوتی ہیں. چاہے وہ کتنی ہی پریشان ہوں اور غصے میں ہوں، مجھے نظر انداز کرنے کے بجائے وہ میری طرف متوجہ رہیں گی، مجھے دیکھ کر مسکرائیں گی، ہنسیں گی. میرے بہن بھائی بھی جو مجھ سے لڑتے اور جھگڑتے رہتے ہیں، میرے موبائل فون بن جانے کے بعد میرے ہی ارد گرد رہیں گے، میرے لیے ابو امی کی منتیں کریں گے. اس طرح سب کے سب میری طرف متوجہ رہیں گے، اور آخر میں سب سے بڑھ کر یہ کہ سب میری وجہ سے پریشان رہتے ہیں، غصہ کرتے ہیں، تو میرے موبائل بن جانے کے بعد میں ان سب کو ایسے ہی خوش و خرم رکھ سکوں گا. اے خدا، میں نے تجھ سے زیادہ نہیں مانگا، بس یہ مانگا ہے کہ مجھے موبائل بنا دے، مجھے اس کی جگہ دے دے. ٹیچر کے شوہر نے افسوسناک انداز میں بیگم کو دیکھتے ہوئے کہا ہے، اے خدا، کتنا معصوم بچہ ہے، بیچارے کے ساتھ کتنا برا ہوتا ہے اس کے گھر میں، اس کے والدین اور بہن بھائیوں کی طرف سے. ٹیچر نے نظریں اٹھا کر اپنے شوہر کی طرف دیکھا اور کہا، یہ مضمون ہمارے اپنے بچے کا لکھا ہوا ہے. میرے اچھے اور پیارے سامن، یہ کہانی تو یہیں ختم ہو گئی، لیکن یہ صرف کہانی نہیں، ہم سب کا معاملہ ہے. ہم اپنے والدین، بہن بھائیوں اور بچوں سے بہت دور ہوتے جا رہے ہیں. موبائل اور کمپیوٹر پر ہمارا زیادہ وقت گزرتا ہے. کیا یہ بہتر نہیں کہ ہم ایک منٹ کے لیے رک جائیں اور اپنی روٹین کو دیکھیں کہ ہم کس کس کو مناسب وقت نہیں دے پا رہے ہیں، اور اپنی روٹین کو درست کر لیں، مشینوں سے نکل کر انسانوں میں وقت گزاریں. جب اپنی زندگی کو اتنی مشینی کر لیں گے تو انسانوں سے ہمارے تعلق میں کمی آتی جائے گی، رشتے کمزور ہوتے جائیں گے. اپنے انسانی رشتوں کو مضبوط کیجیے. آج کے پروگرام کو یہیں ختم کرتے ہیں. اپنی رائے دینے کے لیے آپ کال کر سکتے ہیں 416-300-5600 416-300-5600 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003 24 گھنٹے ہمارے نشاط ریڈیو پاکستان .fm پہ سن سکتے ہیں. فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو، سے بھی لائک کیجیے. ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے. فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں. ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول، زوم بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزان فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ اوبر ایپ کے تھرو، راجرس پہ بھی ہمارے نشاط دیکھ سکتے ہیں. ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں. ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی. اینڈرائڈ، آئی فون دونوں کے لیے ہماری فری ڈاؤن لوڈ کر سکتے ہیں. دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں. ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشرات بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں. آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے. ریڈیو پاکستان ٹورانٹو کی نشرات جو آپ سی ایم آر 101.3 ایف ایم پر 7 سے 9 بجے تک سنتے ہیں، اسے آپ ہمارے ٹیلی ویژن چینل پر دیکھ بھی سکتے ہیں آئی پی ٹی وی باکسز کے تھرو. اس کے علاوہ آپ ہماری ایپ کے تھرو اسے دیکھ سکتے ہیں. ہماری ویب سائٹ ہے ٹورانٹو360.tv، اس پر بھی آپ دیکھ سکتے ہیں. اور ٹاک شو ہمارا جو ہے آپ یوٹیوب پر بھی، فیس بک پر بھی، ٹک ٹاک پہ بھی لائیو دیکھ سکتے ہیں. آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے. ریئل اسٹیٹ کے حوالے سے کوئی سروسز چاہیے آپ کو، ٹیم بھٹی سے رابطہ کیجیے. کال تالاب بھٹی 647-295-7861. آپ کو گھر خریدنا ہے، بیچنا ہے، لیز کرنا ہے، اسائن کرنا ہے، نئے پروجیکٹ میں انویسٹ کرنا ہے، اپنا ای میل ریسیپی ٹیسٹ کر سکتے ہیں. ڈیٹا بیس میں اسے ایڈ کر لیں گے. جو بھی نیا پروجیکٹ آئے گا آٹومیٹک اس کی ڈیٹیل آپ کو ملتی رہا کرے گی. آپ ڈائریکٹ کال کیجیے، اپنا ای میل ریس ٹیکسٹ کر دیجیے. تلاب بھٹی 647-295-7861 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم. میں آپ کا ہوسٹ اور دوست ارشد بھٹی ہوں.
3: You are listening to Radio Pakistan Toronto.